0: that when we have died and become dust and bones, we will indeed be recompensed.
1: قال هل أنتم مطلعون؟
0: He will say, would you care to look?
1: فاطلع فرآه في سواء الجحيم.
0: And he will look and see him in the midst of the hellfire.
1: قال تالله إن كدت لتردين.
0: He will say, by Allah, you almost ruined me.
1: ولولا نعمة ربي لكنت من المحضرين.
0: If not for the favor of my Lord, I would have been of those brought into hell.
1: أفما نحن بميتين.
0: Then, are we not to die?
1: إلا موتتنا الأولى وما نحن بمعذبين.
0: Except for our first death, and we will not be punished.
1: إن هذا لهو الفوز العظيم.
0: Indeed, this is the great attainment.
1: لمثل هذا فليعمل العاملون.
0: For the like of this, let the workers on earth work.
1: أذلك خير نزلا أم شجرة الزقوم؟
0: Is paradise a better accommodation or the tree of Zakkum?
1: إنا جعلناها فتنة للظالمين.
2: साउथ हॉल ट्रेवल की एक और ऊंची उड़ान देखिए दुबई की शान फ्लाइट होटल साइट सींग डेजर्ट सफारी यानी दुबई में सारा इंतजाम और पैकेज की प्राइस बेहद कम साउथ हॉल ट्रेवल का दावा है कि 24 घंटे के भीतर कहीं से कम में ला के दिखाएं तो ये रिफंड या डिफरेंस वापस कर देंगे तो दुबई के लिए तैयार यू डू द पैकिंग दिल डू द प्लानिंग कॉल साउथ हॉल ट्रेवल ऑन 020-8574-8410 दैट्स 8574-8410 साउथ हॉल ट्रेवल At all protected.
1: بسم الله الرحمن الرحيم.
0: In the name of Allah, the entirely merciful, the especially merciful.
1: الحمد لله فاطر السماوات والأرض جاعل الملائكة رسلا

0: हाथों में जिंदगी के साए, महेंद्र कपूर। हमारे प्रोग्राम की आज एक अच्छी पसंद नसीर भट्टी, आई लाइक दिस सॉन्ग।
1: SBI UK Money Talk. Send money to India with competitive rates with Yono SBI UK online and via the SBI UK branch.
0: Right, جناب SBI والوں کا پیغام اسٹیٹ بینک آف انڈیا ہے. جی ہاں, آن لائن یا پھر ان کی کسی برانچ میں جا کے آپ رقم پہنچا سکتے ہیں. آج کے ریٹ دے رہے ہیں یہ 127